0: তৰালী শৰ্মাৰ কণ্ঠত দুটি আধুনিক গীত শুনিলে। এই আকাশবাণী গুৱাহাটীৰ মহাবাহু, এতিয়া শুনক নেপালী অনুষ্ঠান।
1: यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा क्षेत्रीबाट। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो नै दिल्लीमा असम सरकारको मुगा शिल्प प्रसार र यो शिल्पको विकासको माथि 411 करोड रुपियाँको व्ययले शीर्षक मुगा अभियानको शुभारम्भ गर्नुभयो। यो प्रकल्पद्वारा राज्यको 2,50,000 हिताधिकारी उपकृत हुनेछन्। शुभारम्भ कार्यक्रममा डोनर मन्त्री ज्योतिरादित्य सिन्धिया र केन्द्रीय वस्त्र राज्य मन्त्री पवित्र मार्गरिटा उपस्थित रहनुभएको थियो। असमको मुगा शिल्पलाई गोलोकीय ब्रान्डको रूपमा प्रतिष्ठा गर्नको उद्देश्यले आरम्भ गरेको यो अभियानको अधीनमा मुगा रेशम रप्तानी 2,000 किलोग्रामभन्दा धेरै, मुगाको मूल्य प्रति किलोग्राममा 30,000-45,000 रुपियाँसम्म वृद्धि र 5 आधुनिक रिलिङ युनिट तथा विशेष मुगा काट्ने मिल स्थापन र 5,000 हेक्टर भूमिमा सोम र स्वालु वृक्ष रोपणको लक्ष्यले निर्धारण गरिएको छ। यो उपलक्ष्यमा डाक्टर शर्माले भन्नुभएको छ कि यो अभियानले राज्यको हजार कृषक, सिपिनी र शिल्पीको जीवन जीविका सुरक्षित गर्नेछ र 1,180 कृषकले इन्टरेस्ट गोट र 30 कृषक उत्पादन संस्था गठनले मुगा उत्पादन र सिपिनीहरूको आर्थिक रूपमा बलियो गर्नको निम्ति प्रयास गरिएको छ। आगामी 5 जुनमा विश्व परिवेश दिवस उद्यापनको निम्ति राज्यको विभिन्न जिल्ला प्रशासनले प्रस्तुति चलाएका छन् र स्वरूपथारको वन विभागको सहयोगमा पर्सिदेखि 17 जुनसम्म 5,00,000 वृक्ष रोपणको लक्ष्य लिएको छ। स्वरूपथारको विधायक विश्वजित फुकनले यो कुरालाई प्रकाश गर्नुभयो। साथै उहाँले भन्नुभएको छ कि प्राकृतिक भारसाम्यलाई रक्षा गर्नको निम्ति यो अभियान आरम्भ गरिएको छ र अभियान कालमा मेघनिक लगायत विभिन्न मूल्यवान गस वृक्ष रोपण गरिनेछ भन्दै उहाँले भन्नुभयो। र साथै उरियामघाटको हात्तीडुबीको 100 बिघा भूमिमा जुबिन गार्गको नाहर उद्यान गर्नको निम्ति उहाँले प्रयास जारी गर्नुभएको छ।

विश्व परिवेश दिवस उपलक्ष्यमा दरङ जिल्ला मंगलदोई खारु पेटिया र सिपाझारको पौरसभाले आफ्नो आफ्नो इलाकामा सजगता सफा र सफाई अभियान र आवर्जना व्यवस्था र वृक्षरोपण लगायतको एउटा कार्यसूची रूपायण गर्न तयार भएका छन्। यो कार्यसूचीद्वारा परिवेश संरक्षण र आवर्जना व्यवस्था र जनसाधारण सक्रिय अंशग्रहणको प्रति पौरसभाहरूको दायबद्धता निश्चित गर्नेछ। गुवाहाटी खानापारा ज्योति विष्णु अन्तर्जातीय कला मन्दिरमा आगामी 5 जुनमा असम मन्त्रीसभाको सम्प्रसारण कार्यसूचीको निम्ति प्रस्तुति प्राय सम्पूर्ण भएको छ। उक्त दिनमा 12:45 शपथ कार्यक्रम अनुष्ठान हुनेछ र राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मन्त्रीसभाको नयाँ स्थान प्राप्त हुने विधायकहरूको शपथ वाक्य पाठ गराइनेछ। साथै मन्त्रीसभाको कुनै विधायक स्थान प्राप्त गर्ने र यो विषयको कुनै तथ्य अहिलेसम्म प्रकाश भएको छैन र उल्लेखयोग्य छ कि 12 मेमा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मासित रामेश्वर तेली, अतुल बरा, अजन्ता नेयोग, चरण बडो मन्त्रीको रूपमा शपथ ग्रहण गरिएका थिए र मन्त्रीसभाको गठनको सन्दर्भमा मुख्यमन्त्रीले अहिलेसम्म बिजेपी राष्ट्रिय सभापति नितिन नवीन र केन्द्रीय गृहमन्त्री अमित शाहसित कुराकानी भएको छ। कंग्रेसको विधायिनी दलको दलपति वाजेद आली चौधरीको आनुष्ठानिक रूपमा असम विधानसभा विरोधी दलपति मर्यादा प्रदान गरिएको छ र असम विधानसभा अध्यक्ष रञ्जित कुमार दासले एउटा पत्रद्वारा श्री चौधरीलाई यो मर्यादा प्रदान गर्दछन्। विरोधी दलपतिको रूपमा वाजेद आली चौधरीले कार्यालयको दायित्व ग्रहण गर्नेछ भन्दै संवाद माध्यमअघि प्रकाश गर्नुभयो। गोलाघाट जिल्लाले चाँडै असमको पहिलो उद्योग स्थापन गरिनेछ र डनर मन्त्रालय उत्तर पूर्वाञ्चली कृषि पिनन निगम लिमिटेड छोटकरीमा नेरामेकको सहयोगमा पाइलट प्रकल्पको रूपमा 64 करोड रुपियाँको व्ययले यो उद्योग निर्माण हुनेछ। यो प्रकल्पको प्रत्यक्ष रूपमा 7,000 युवा युवतीहरूले कर्मसंस्थापन प्राप्त गर्ने सम्भावना रहेको छ। गोलाघाट जिल्लाको मेरापानी र बृहत्तर दोयाङ अञ्चलको कृषकले सम्मुखीन भएको अवस्थामा सन्दर्भमा हिजो कृषि विभागको एउटा दलले अञ्चलको उपस्थित भए परिस्थितिको बुझ लिएका छन् र उल्लेखयोग्य छ कि अञ्चलको बिलाहीको मूल्य प्रति किलोग्राम 1 रुपियाँदेखि 2 रुपियाँसम्म कम्ती पाउनको परिप्रेक्ष्यमा कृषकहरूले उत्पादित बिलाही पथारमा फ्यालेको नलाई बाध्य भएका छन् भन्दै अभियोग उत्थापित भएको छ। विधायक अखिल गगोईको मातृ प्रियदा गगोईको आज बिहान 6:20 गुवाहाटीको बासगृहमा देह मृत्यु भएको छ र लामो दिन लगायत बिरामी भइरहेको अवस्थामा प्रियदा गगोईको मृत्युको समयमा उमेर रहेको थियो 96 वर्ष र उहाँको निम्ति प्रियदा गगोईको नसर शरीर जोरहाट र सेलेङहाटमा को घरमा फर्काइल्याएको छ। इन्डोनेसियामा ओपन ब्याडमिन्टन प्रतियोगिताको भारतको पीवी सिन्धुले आफ्नो पहिलो खेलमा विजय प्राप्त गर्दै दोस्रो राउन्डमा प्रवेश गरेकी छिन् र पुरुषको सिङ्गल शाखामा भारतको लक्ष्य सेन र पहिलो राउन्डमा पराजित हुन परेको छ। सुन्दर समाचार आजलाई पूरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबुब शाखा अन्तर्गत नेपाली प्रसारणबाट बोलिरहेको छौँ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेरुम एपको 411.5 मिटर, तदनुसार 725 किलो हर्ज र एफएमएन गएको छ 1.6 मेगा हर्जमा। श्रोताबिन, समय राष्ट्रिय घडी अनुसार 3:21:33 भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ उद्घोषकका मनपर्दा गीतहरू। उद्घोषकका मनपर्ने गीतहरूको अघि एउटा घोषणा छ। सेन्टर फर कल्चर रिसोर्सेस एन्ड ट्रेनिङ नामक सङ्गठनले सांस्कृतिक प्रतिभा सन्धान वृत्तिको निम्ति सङ्गीत, नाटक, चित्राङ्कन र विभिन्न क्षेत्रमा अध्ययन गरेका 10 देखि 14 वर्षका उमेरका शिशुहरूबाट आवेदन मागेको छ। निर्वाचितहरूलाई वर्षौँ 3,600 रुपियाँ गरी जलपानी र अध्ययनको मासुल प्रदान गरिनेछ।

अग्रगतिको भित्तिमा प्रत्येक दुई वर्षमा यो जलपानीको म्याद बढाइनेछ। विशेष जानकारीको लागि साथै प्रपत्र पूर्तिको निम्ति www.ccrtindia.gov.in यो वेबसाइट हेर्न सक्नुहुनेछ र आवेदनको अन्तिम मिति 31 मेसम्म तोकिएको छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दैछ आकाशवाणी गुवाहाटीको म शाखा अन्तर्गत नेपाली प्रसारणबाट। श्रोताबिन कार्यक्रमको पहिलो गीत सिकार्नुहोस्। प्रदीप कुमार शर्माको कण्ठद्वारा यो गीत।